خدمت شری محمد رفیع اور لتا جی کی آواز میں یہ گانا بس پروگرام میں آپ سبھی اور سبھی سننے والوں کی سیوا میں بس پیش کی گئی ہے. آسرا امید ہے سن کر اور بہت پسند کیا ہے. संगीत भरी स्टेशन रेडियो SBS का प्रोग्राम पेश किया जा रहा है. चले किशोर कुमार एंड लता जी की आवाज में ये गाना पेश किया जा